0: 2 से हराकर प्री क्वार्टर फाइनल में प्रवेश कर लिया है। लियोनेल मेसी ने टूर्नामेंट में अपना 7वां गोल करते हुए मैच के 29वें मिनट में अर्जेंटीना को बढ़त दिलाई। मैच का फैसला 111वें मिनट में निर्णायक गोल से हुआ। प्री क्वार्टर फाइनल में अब मंगलवार को अर्जेंटीना का सामना मिस्र से होगा। इससे पहले मिस्र ने ऑस्ट्रेलिया को पेनल्टी शूटआउट में 4-2 से हराकर प्री क्वार्टर फाइनल में जगह पक्की की थी। फिलहाल राउंड ऑफ 32 के मैच में कोलंबिया और घाना का मुकाबला अभी जारी है। और अगर बात करें क्रिकेट की तो भारत और इंग्लैंड के बीच दूसरा T20 मैच आज मैनचेस्टर में खेला जाएगा। भारतीय समय के अनुसार ये मैच शाम 7 बजे से शुरू होगा। इसके अलावा विंबलडन टेनिस प्रतियोगिता में नोवाक जोकोविच ने पुरुष सिंगल्स वर्ग में सर्वाधिक मैच जीतने में रोजर फेडरर के रिकॉर्ड की भी बराबरी कर ली है।
1: मौसम विभाग ने गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, पश्चिमी मध्य प्रदेश और उड़ीसा में मूसलाधार और कुछ स्थानों पर आज तेज बारिश की चेतावनी जारी की है। पूर्वी राजस्थान, पूर्वी मध्य प्रदेश, तटीय कर्नाटक, तेलंगाना और विदर्भ में अगले 2 दिन तक मूसलाधार बारिश की संभावना है। और अब आज के समाचार पत्रों की सुर्खियों के साथ हैं फरहत नाज।
2: धन्यवाद कनक। रक्षा अधिग्रहण परिषद DAC की बैठक में 52,000 करोड़ रुपए के सौदे स्वीकृत, हिंदुस्तान की सुर्खी है। पत्र लिखता है ड्रोन टैंक मिसाइल की खरीद को दी मंजूरी। लोकसत्ता लिखता है सेना की बढ़ेगी ताकत। हिंदुस्तान, पंजाब केसरी, अमर उजाला, दैनिक ट्रिब्यून सहित अनेक अखबारों ने राम मंदिर चढ़ावा चोरी प्रकरण में राष्ट्रीय स्वयंसेवक संघ की प्रतिक्रिया को प्रमुखता से छापा है। लोकसत्ता ने संघ के सह कार्यवाह दत्तात्रेय होसबाले का बयान दिया है, राम भक्तों को पहुंचा आघात, दोषियों को मिले सजा। सरकार द्वारा 7 चीनी ऐप हटाए जाने पर दैनिक भास्कर की हेडलाइन है, अब बीच रास्ते बंद नहीं होंगे ई रिक्शा। अमर उजाला ने लिखा है बैट BMS जैसे ऐप पर सख्ती, ब्लूटूथ से कमजोर पासवर्ड वाली बैटरियों को बंद कर देते थे बदमाश। राजस्थान पत्रिका ने 3 तलाक और हलाला जैसी प्रथाओं पर इलाहाबाद हाईकोर्ट द्वारा 9 आरोपियों की याचिका खारिज करते हुए फटकार लगाने की खबर दी है। हलाला 3 तलाक की आड़ में नहीं दे सकते यौन शोषण की अनुमति। दैनिक भास्कर ने आजकल की भागदौड़ जिंदगी, ऑफिस का तनाव और हर वक्त काम करने की सनक से बर्नआउट हुए लोगों को लाई डाउन की सलाह दी है। घास पर चादर बिछाएं, लेट जाएं और कुछ ना करें, मानसिक थकान दूर, दिल दिमाग रिचार्ज होंगे। देशबंधु ने लिखा है अमरनाथ श्राइन बोर्ड और प्रशासन के सामने खड़ी हुई नई चुनौती, बिना पंजीकरण हजारों की तादाद में पहुंचे श्रद्धालु। विश्व मौसम विज्ञान संगठन का आकलन जनसत्ता की पहली खबर है, अलनीनो के ताकतवर होने से दुनिया के कई हिस्सों में लू, सूखा और भारी वर्षा का बढ़ेगा खतरा।
1: अंत में मुख्य समाचार एक बार फिर। प्रधानमंत्री नरेंद्र मोदी आज राजस्थान और गुजरात में कई विकास परियोजनाओं की शुरुआत करेंगे। बालोतरा में देश के पहले ग्रीनफील्ड एकीकृत रिफाइनरी सह पेट्रोकेमिकल परिसर का उद्घाटन करेंगे। गुजरात आतंकरोधी दस्ते ने पाकिस्तान स्थित आतंकी संगठन जैश ए मोहम्मद से जुड़े 8 लोगों को गिरफ्तार किया। केंद्र ने सामान्य से कम वर्षा और अलनीनो के कारण देश के कुछ हिस्सों में संभावित सूखे के हालात की समीक्षा की। मौसम विभाग ने गुजरात, गोवा, महाराष्ट्र और ओडिशा में आज मूसलाधार बारिश का रेड अलर्ट जारी किया। फीफा विश्व कप में म्यामी में हुए रोमांचक मुकाबले में अर्जेंटीना काबो वर्डे को 3-2 से हराकर अंतिम 16 में, मिस्र भी अंतिम 16 में पहुंचा। और मैनचेस्टर में दूसरे T20 क्रिकेट मैच में आज शाम भारत का मुकाबला इंग्लैंड से। इसके साथ ही समाचार प्रभात का ये अंक समाप्त हुआ। नमस्कार।
3: आकाशवाणी प्रेजेंट्स मॉर्निंग न्यूज। गुड मॉर्निंग, आई एम अनुजा कुमार। द हेडलाइंस। प्राइम मिनिस्टर नरेंद्र मोदी टू लॉन्च सेवरल डेवलपमेंट प्रोजेक्ट्स इन राजस्थान एंड गुजरात टुडे टू इनॉग्युरेट कंट्रीज फर्स्ट ग्रीन फील्ड इंटीग्रेटेड रिफाइनरी कम पेट्रोकेमिकल कॉम्प्लेक्स इन बालोतरा। Gujarat anti-terrorist squad arrests 8 people associated with Pakistan-based terror outfit Jaish-e-Mohammed. Center reviews below normal rainfall situation and potential drought conditions in certain areas across country due to El Nino. IMD issues red alert for heavy to very heavy rainfall over Gujarat, Goa, Maharashtra and Odisha for today. In FIFA World Cup, Argentina enter round of 16 after defeating Cabo Verde in a thrilling 3-2 encounter at Miami. Egypt also cruise into pre-quarterfinals. And men in blue to take on England in second T20 in Manchester this evening. And now the news in detail. Prime Minister Narendra Modi will be on a day-long visit to Rajasthan and Gujarat today to inaugurate and lay the foundation stone of several development projects. The Prime Minister will first travel to Rajasthan, where he will inaugurate the new terminal building of Jodhpur Airport this morning. The project, worth 480 crore rupees, is designed to handle up to 20 lakh passengers annually. He will also launch the modified Udaan scheme in Jodhpur. Thereafter, Mr. Modi will travel to Balotra, where he will inaugurate and lay the foundation stone for development projects worth approximately 1.06 lakh crore rupees this afternoon. These projects span multiple sectors, including petrochemicals, urban transport, railways, roads, renewable energy and power transmission. Prime Minister Modi will also lay the foundation stone for phase 2 of the Jaipur Metro Rail project, which has a total cost of over 13,000 crore rupees. More from our correspondent.
4: The refinery and petrochemical complex is expected to open new avenues for investment, employment and industrial growth in the state's western districts. The Rajasthan refinery project will also boost sectors such as MSMEs, packaging, textiles, auto components and agri-films, providing a fresh boost to the state's economy. Built on Rajasthan's challenging desert terrain, the project is a remarkable feat of engineering. The second phase of Jaipur Metro Rail project will develop the north south corridor, significantly enhancing the city's multimodal connectivity. The corridor will integrate metro services with the airport, railway station and bus terminal, providing seamless and more convenient public transport for citizens. Jitendra Dwivedi, Akashwani News, Jodhpur.
3: Later in the evening, Prime Minister Modi will travel to Gujarat, where he will inaugurate the CG semi-outsourced semiconductor assembly and test facility at Sanand in Ahmedabad. The project is one of the first four approved under the India Semiconductor Mission and has been developed with a total investment of over 7,500 crore rupees. Our correspondent has the details.
5: The newly operational CG Semi Outsourced Semiconductor Assembly and Test Facility represents a major milestone in India's journey towards building a self-reliant technology ecosystem. Once fully ramped up, the plant will have an annual production capacity of up to 5 billion semiconductor chips. It will offer comprehensive end-to-end packaging and testing services, including wafer sorting, package design and failure analysis. Driven by rapid advancements in artificial intelligence and high-performance computing, the facility in Sanand is designed to meet the global demand for advanced memory and storage solutions. The facility will directly cater to global and domestic customers across critical industries, including automotive, industrial automation, 5G communication, and Internet of Things. Aparna Khunt, Akashwani News, Ahmedabad.
3: Gujarat Anti-Terrorist Squad, ATS, has arrested 8 people associated with the Pakistan-based banned terror outfit Jaish-e-Mohammed. They were arrested from various districts of Gujarat and Madhya Pradesh in simultaneous operations yesterday. According to the Gujarat ATS, the accused were in touch with Pakistani handlers and actively working on behalf of Jaish-e-Mohammed to set up an active network in the state of Gujarat to further its terror activities. They were also working to translate the literature of Jaish-e-Mohammed into Gujarati and spread its ideology. A total of 254 pieces of literature, including the flag of Jaish-e-Mohammed, were recovered from the accused. The investigation also revealed financial links to the Pakistan-based terror group. The arrested individuals have been sent to a 14-day police remand. Commerce and Industry Minister Piyush Goyal has said that India is on track to achieve its $1 trillion US dollar export target, with nearly 15% of the annual exports already recorded in the first quarter of the current financial year. Addressing the Board of Trade meeting in New Delhi yesterday, Mr. Goyal said, to achieve the target, goods exports will need to increase from about $440 billion US dollars to around $530 billion US dollars, while services exports will have to rise from roughly $421 billion US dollars to about $470 billion US dollars.
6: Our aim is to grow in the current year. We were 863 billion last year. We want to grow to $1 trillion export this year. And to reach 1 trillion, our goods export will have to increase from 440 to about 530. $90 billion increase. That is 17% growth in goods. Services will have to grow from 421 to about 470.
3: Over 1,02,000 enumeration forms across the national capital have been digitized so far, according to Office of the Chief Electoral Officer of Delhi. About 33,14,000 forms have been distributed as part of the special intensive revision of electoral rolls in Delhi. The house-to-house distribution of electoral enumeration forms is currently underway in Delhi. Claims and objections can be filed from the 5th of August to the 4th of September. The final electoral roll will be published on the 7th of October. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of these stories and more, log on to our website www.newsonair.gov.in and download the News on AIR app. Union Home Minister Amit Shah and Agriculture and Farmers Welfare Minister Shivraj Singh Chauhan reviewed the situation regarding below normal rainfall and its impact in certain parts of the country due to El Nino. Senior officials from various ministries and departments, including the Union Home Secretary and the Union Agriculture and Farmers Welfare Secretary, were present at the meeting yesterday. During the meeting, Mr. Shah said, the government is continuously monitoring the situation regarding below normal rainfall and potential drought conditions in certain parts of the country due to El Nino. He directed the Ministry of Agriculture and all related ministries to remain vigilant and coordinate with the state governments to advise farmers on the appropriate crops to sow. Mr. Shah instructed the officials from the Department of Water Resources to monitor all water reservoirs across the country. The claims circulating in social media that E20 fuel, which is a blend of 20% ethanol and 80% petrol, causes a drop in vehicle mileage are misleading. According to extensive field trials led by the Automotive Research Association of India, in collaboration with Indian Oil Corporation Limited, Indian Institute of Petroleum, Dehradun, and the Society of Indian Automobile Manufacturers, no significant negative impact on vehicle fuel efficiency has been demonstrated. The trials covered approximately 40,000 kilometers on passenger cars and 20,000 kilometers on two-wheelers. It said the mileage is influenced by many factors beyond fuel type, including driving habits, maintenance, tire pressure and alignment, and air conditioning load. In Jammu and Kashmir, a total of 12,168 pilgrims paid obeisance at the Holy Cave Shrine on the opening day of the annual Amarnath Yatra yesterday, as the pilgrimage began from the twin base camps of Baltal and Pahalgam. The Yatra commenced in the early hours from both the traditional 48-kilometer Noonwan Pahalgam route and the shorter 14-kilometer Baltal route despite intermittent rainfall. Pilgrims, including men, women and sadhus, began their journey to the 3,880-meter high Holy Cave Shrine amid chants of Bam Bam Bhole after being flagged off by the respective deputy commissioners and senior superintendents of police from the two base camps. Governor of Bihar, Lieutenant General Sayyed Atta Hussain, and Minister of State for External Affairs, Pabitra Margarita, represented India at the funeral ceremony for the former Supreme Leader of Iran, Grand Ayatollah Sayyed Ali Khamenei, in Tehran. In a social media post, Mr. Margarita said they conveyed respect on behalf of the government and the people of India. They also extended condolences to the families of those who lost their lives in the recent conflict. On to sports. In the FIFA World Cup, Argentina beat Cabo Verde 3-2 after extra time in a thrilling round of 32 match at Miami Gardens in the US to enter the round of 16. Earlier, Egypt advanced after defeating Australia 4-2 in a penalty shootout at Arlington in the US. We have a report.
7: Defending champions Argentina survived a major scare against Cabo Verde, a nation of just over 5 lakh people, before booking their place in the round of 16. Lionel Messi put Argentina ahead in the 29th minute with his 7th goal of the tournament and the 20th World Cup goal of his career in his 30th appearance across 6 editions. Diroy Duarte restored parity for Cabo Verde in the 59th minute, forcing the match into extra time. Lisandro Martinez gave Argentina the lead once again, but Sidney Lopes Cabral produced a stunning equalizer to keep the underdog's dream alive. The decisive moment came in the 111th minute when Cristian Romero's header from a Messi corner deflected off Dinier Borges and into the net for an own goal, sealing Argentina's dramatic victory. Earlier, Australia and Egypt were tied 1-1 after regulation time and goalless extra time before Egypt prevailed 4-2 in the penalty shootout to register their first ever World Cup knockout stage victory. Argentina will now face Egypt in the round of 16 on Tuesday. Manik from Sports Desk for Akashvani News.
3: In the final round of 32 match of the FIFA World Cup, Colombia are leading against Ghana 1-0. John Arias put Colombia ahead in the 14th minute with a close-range finish. The winners of this match will face Switzerland in the round of 16. In men's cricket, the second T20 international between India and England will be played in Manchester today. The match will begin at 7 this evening, Indian time. The opening game of the five-match series was abandoned due to rain at Chesterley Street. The IMD has issued a red colour warning for heavy to very heavy rainfall, with isolated extremely heavy rainfall over Gujarat, Konkan, Goa, Madhya Maharashtra, West Madhya Pradesh and Odisha for today. Heavy to very heavy rainfall conditions are expected over East Rajasthan, East Madhya Pradesh, coastal Karnataka, Telangana and Vidarbha for next 2 days. Meanwhile, in Delhi, the sky is likely to remain cloudy with the possibility of light rain today. And now for a look at today's newspapers, it's over to Tanvi Khurana.
8: Thank you, Anuja. All the dailies have covered the news on the rapidly warming oceans, raising the likelihood of heat waves, droughts and heavy rainfall across large parts of the world. Hindustan Times writes, El Nino to intensify rapidly by September, set off weather chaos. A headline in the Statesman says, India emerges as one of the lowest cost major solar power markets globally. Center to summon Meta officials over alleged child sexual abuse ads on Instagram, cites the Times of India. An editorial in the Pioneer states a recent judgment in the Apex Court, the landmark judgment, recognizes homemakers as nation builders. The article adds that 15-17% of the GDP is contributed by unpaid caregiving work, household or unrecognized work. The Asian Age and all other dailies have noticed the Defence Acquisition Council clearing over 50,000 crore rupees of military purchases for all three services to boost combat readiness. All the dailies have noticed the government's order on removal of the three Chinese apps after these were allegedly found being misused for stalling e-rickshaws. The Hindu writes, SIT likely to re-audit Ram Temple Trust accounts for 5 years. And finally, a report in Times of India states Bangalore, Chandigarh and Delhi having the highest average income in the country. And with that, it's back to you, Anuja.
3: Thank you, Tanvi. And now before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi to launch several development projects in Rajasthan and Gujarat today to inaugurate country's first greenfield integrated refinery cum petrochemical complex in Balotra. Gujarat anti-terrorist squad arrests 8 people associated with Pakistan-based terror outfit Jaish-e-Mohammed. Center reviews below normal rainfall situation and potential drought conditions in certain areas across country due to El Nino. IMD issues a red alert for heavy to very heavy rainfall over Gujarat, Goa, Maharashtra and Odisha for today. In FIFA World Cup, Argentina enter round of 16 after defeating Cabo Verde in a thrilling 3-2 encounter at Miami. Egypt also cruise into pre-quarterfinals and men in blue to take on England in second T20 in Manchester this evening. And with that, we end the morning news. Have a nice day.
9: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं शबाना बेगम। पहले इस वक्त की खास खास खबरें। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज राजस्थान और गुजरात में बहुत से तरक्याती प्रोजेक्टों का आगाज करेंगे। वो बालोतरा में मुल्क के पहले ग्रीनफील्ड मरबूत रिफाइनरी और पेट्रोकेमिकल कॉम्प्लेक्स का इफ्तिताह करेंगे। دہشتگردی کی روک تھام کے گجرات اسکواڈ نے پاکستان میں قائم دہشتگرد تنظیم جیش محبت سے وابستہ 8 افراد کو گرفتار کیا ہے. مرکز نے النینو کے سبب ملک کے کچھ علاقوں میں معمول سے کم بارش اور خشک سالی کی امکانی صورتحال کا جائزہ لیا. بھارت کے محکمہ موسمیات نے گجرات، گوا، مہاراشٹر اور اڈیشہ میں آج شدید سے بہت شدید بارش کے پیش نظر ریڈ الرٹ جاری کیا ہے. فیفا عالمی کپ میں ارجنٹینا میامی میں کیبو ورڈے کو ایک سنسنی خیز میچ میں 3-2 سے ہرا کر پری کوارٹر فائنل مرحلے میں داخل ہو گیا ہے. مصر بھی پری کوارٹر فائنلز میں داخل ہو گیا ہے. اور آج شام مانچسٹر میں دوسری ٹی ٹوینٹی میں بھارت کا مقابلہ انگلینڈ سے ہوگا. اب خبریں تفصیل سے. وزیراعظم نریندر مودی آج راجستھان اور گجرات کے ایک روزہ دورے پر جائیں گے. پہلے وہ راجستھان جائیں گے جہاں وہ آج صبح جودھپور ہوائی اڈے کی نئی ٹرمینل عمارت کا افتتاح کریں گے. اس کے بعد جناب مودی بالوترا جائیں گے جہاں وہ آج دوپہر ترقیاتی پروجیکٹوں کو ملک کے لیے وقف کریں گے، افتتاح کریں گے اور سنگ بنیاد رکھیں گے. ان پروجیکٹوں پر تقریباً 1.06 لاکھ کروڑ روپے کی لاگت آئی ہے. مزید تفصیل ہمارے نامہ نگار سے.
10: امید ہے کہ ریاست کے مغربی ضلعوں میں ریفائنری اور پیٹرو کیمیکل کمپلیکس سے سرمایہ کاری، روزگار اور صنعتی ترقی کے نئے موقع پیدا ہوں گے. راجستھان ریفائنری پروجیکٹ سے ایم ایس ایم ایز، پیکیجنگ، کپڑے کی صنعتوں، آٹو کلپرزوں اور ایگری فلم جیسے شعبوں کو بھی فروغ حاصل ہوگا، جس سے ریاست کی معیشت میں ایک نئی تقویت پیدا ہوگی. یہ پروجیکٹ راجستھان کے چیلنجنگ صحرا میں بنایا گیا ہے جو انجینئرنگ کا ایک شاہکار ہے. جے پور میٹرو ریل پروجیکٹ کے دوسرے مرحلے سے شمال جنوب راہداری، خاص طور پر شہر کی کثیر ماڈل کنیکٹیویٹی کو فروغ حاصل ہوگا. اس راہداری سے میٹرو ٹرین، ہوائی اڈے، ریلوے اسٹیشن اور بس ٹرمینل سے مربوط ہو جائے گی. وزیراعظم کے اس پروگرام کے رواں ٹیلی کاسٹ کے لیے ریاست کے سبھی ضلع صدر دفتروں، شہری بلدیاتی اداروں اور گرام پنچایتوں میں خصوصی انتظامات کیے گئے ہیں. جودھپور سے جیتندر دیویدی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں مجیب اختر.
9: بعد میں شام کو وزیراعظم مودی گجرات کا دورہ کریں گے. یہاں وہ احمد آباد کے سنند علاقے میں باہر سے منگائے گئے سی جی سیمی کنڈکٹر کے کلپرزوں کے ترتیب اور تجرباتی مرکز کا افتتاح کریں گے. یہ افتتاح بھارت کے سیمی کنڈکٹر مینوفیکچرنگ کے سفر میں ایک اہم سنگ میل ہے، جس کے تحت بھارت کے پہلے شروع سے آخر تک چپ پیکیجنگ یونٹ میں کمرشل پروڈکشن کا آغاز ہو جائے گا. پیش ہے ایک رپورٹ.
11: باہر سے منگائے گئے سی جی سیمی کنڈکٹر کے کلپرزوں کے ترتیب اور تجرباتی مرکز او سیٹ سے ایک خود کفیل ٹیکنالوجی ایکو نظام کی جانب بھارت کے سفر میں ایک بڑے سنگ میل کی عکاسی ہوتی ہے. اس یونٹ میں مصنوعی ذہانت اور اعلی کارکردگی والی کمپیوٹنگ کے شعبوں میں تیزی سے ترقی ہوئی ہے. یہ یونٹ ایڈوانسڈ میموری اور اسٹوریج کے لیے عالمی مانگ کو پورا کرنے کے مقصد سے قائم کیا گیا ہے. سنند میں زیادہ پیداوار سے اہم صنعتوں میں عالمی اور گھریلو صارفین کو براہ راست فائدہ ہوگا. ان صنعتوں کو آٹوموٹو، صنعتی خودکاری، 5G مواصلات اور انٹرنیٹ آف تھنگز شامل ہے. احمد آباد سے اپرنا خون کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بیگ.
9: گجرات کے انسداد دہشت گردی دستے اے ٹی ایس نے پاکستان میں قائم ممنوع دہشت گرد تنظیم جیش محمد سے وابستہ 8 افراد کو گرفتار کیا ہے. ان افراد کو گجرات اور مدھیہ پردیش کے مختلف اضلاع سے کل ایک ساتھ کی گئی کارروائیوں کے دوران گرفتار کیا گیا. گجرات اے ٹی ایس کے مطابق ملزمین پاکستانی آقاؤں کے رابطے میں تھے اور اپنی دہشت گردانہ سرگرمیوں کو مزید توسیع دینے کے لیے گجرات میں ایک سرگرم نیٹورک قائم کرنے کے لیے جیش محمد کی جانب سے سرگرم عمل تھے. یہ افراد جیش محمد کے نقطہ نظر کی تشہیر کے لیے ان کے مواد کو گجراتی زبان میں ترجمہ کرنے کا کام بھی کر رہے تھے. قومی راجدھانی میں اب تک 1,02,000 سے زیادہ شماریاتی فارمز ڈیجیٹائزڈ کیے جا چکے ہیں. دلی کے اعلی انتخابی افسر کے دفتر کے مطابق دلی میں انتخابی فہرستوں کی خصوصی نظر ثانی کے عمل کے حصے کے طور پر تقریباً 33,14,000 فارمز تقسیم کیے گئے ہیں. دلی میں گھر گھر جا کر شماریاتی فارمز تقسیم کرنے کا کام فی الحال جاری ہے. تجارت و صنعت کے مرکزی وزیر پیوش گوئل نے کہا ہے کہ بھارت 1 ٹریلین امریکی ڈالر کی برآمدات کے اپنے نشانے کو حاصل کرنے کی طرف بڑھ رہا ہے، جس کے تحت رواں مالی سال کی پہلی سہ ماہی میں تقریباً 15% سالانہ برآمدات کا ریکارڈ حاصل کر لیا گیا ہے. کل نئی دلی میں تجارتی میٹنگ کے بورڈ سے خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ اس نشانے کو حاصل کرنے کے لیے اشیاء کی برآمدات میں اضافے کی ضرورت ہوگی۔ یہ برآمدات ابھی تقریباً 480 ارب امریکی ڈالرز کی ہیں، جس میں اضافہ کر کے انہیں تقریباً 530 ارب امریکی ڈالر مالیت کا کیا جائے گا، جبکہ خدمات کی برآمدات میں سر دست تقریباً 421 ارب ڈالر کی مالیات میں اضافہ کر کے اسے تقریباً 470 ارب امریکی ڈالر کیا جائے گا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ مرکزی وزیر داخلہ جناب امت شاہ اور زراعت و کسانوں کی بہبود کے مرکزی وزیر شیوراج سنگھ چوہان نے ایل نینو کی وجہ سے ملک کے